श्रोताहरू, यो मिठो गीत सँगै अब आजको हाम्रो आधा घण्टाको समय सकिन लागेको छ। अब जानुभन्दा पहिले प्रेमदोज प्रधानले गाउनु भएको र उहाँले आफैले सङ्गीत पनि दिनुभएको किरण खरेलको रचनाको यो एउटा मिठो गीत राखेर आजको कार्यक्रमबाट म विजय रेग्मी बिदा माग्न चाहन्छु। अबका केही दिनहरू अकल्यान्डमा रमणीय नै हुने बताइएको छ र बडा दशैंको पर्व पनि मुखैमा आएको छ। त्यसैले तपाईँहरू पनि आफ्ना साथीभाइ र परिवारहरूसित रमाइलो गरेर यो विकेन्ड बिताउनुहोला र सुरक्षित पनि रहनुहोला। नमस्ते, शुभरात्री।

0: stream it, listen on demand, pod it. Your favorite shows are waiting on planetaudio.org.nz.
1: Auckland Council-le सन् 2040 सम्म ल्यान्डफिलमा पठाउने फोहोरलाई शून्यमा झार्ने उद्देश्य राखेको छ। त्यो भनेको रिसाइक्लिङ, कम्पोस्टिङ र रियुजिङ पुनर्प्रयोग जस्ता माध्यमहरू अपनाउने भनेको हो। शून्य फोहोर अर्थात् जेरो वेस्ट कसरी कार्यान्वयन गर्ने बारेको थप जानकारी प्लानेट एफएमबाट यसरी लिन सकिन्छ। पुराना ब्याट्री र इलेक्ट्रोनिक सामानहरू कहिले पनि कर्बसाइड बिनमा राखेर पठाउनु हुँदैन। पुराना ब्याट्रीहरू बर्निङ्स माइटेटेनमा लगेर दिन सकिन्छ। त्यस्तै सामुदायिक रिसाइक्लिङ सेन्टरहरूले बेला बेलामा तोकेका ठाउँ र दिनहरूमा लगेर दिन सकिन्छ। यस्ता हानिकारक र विषादी वस्तुहरू कसरी कहाँ बुझाउने भन्ने बारे काउन्सिलको वेबसाइटमा गएर थप जानकारी लिन सकिन्छ। गत अक्टोबर 2025 मार्च 2026 जम्मा 63,000 टन फोहोर यसरी ल्यान्डफिल जानबाट जोगियो अर्थात् ल्यान्डफिल पठाउनु परेन। यी सबै जानकारीको लागि westnothing.co.nz गएर हेर्न सकिन्छ। विपद आइपर्दा तुरुन्त घर छोडेर जानु पर्यो भने एउटा आपतकालीन झोला इमर्जेन्सी किट बनाइराख्नु उचित हुन्छ। सजिलो र समय बचतका लागि यसले ठुलो फरक पार्न सक्दछ। यस आपतकालीन झोलामा पानी, हल्का खाजा बाइ स्न्याक्स, हिँड्न सजिलो जुत्ता, न्यानो ज्याकेट, त्यस्तै आवश्यक औषधि, प्राथमिक उपचार झोला, फर्स्ट एड किट र एउटा टर्च लाइट राख्नु राम्रो हुन्छ। यी वस्तुहरू घरमा सबैले थाहा पाउने ठाउँमा र झिक्न सकिने ठाउँमा राख्नुपर्छ। थप जानकारीको लागि अकल्यान्ड इमर्जेन्सी म्यानेजमेन्टको वेबसाइट aem.govt.nz गएर हेर्न बुझ्न सकिन्छ।
2: Hi, Paul.
3: Hi, Joe.
2: Hey, Paul, do you want a fee jar?
3: Do I want to do what?
2: Paul is a native English speaker, and even he can find it difficult to understand Kiwi English. Are you new to New Zealand and need help improving your English or understanding New Zealand culture and customs? A home tutor for speakers of other languages can help. The service is free. If you would like a home tutor to help you with your English, go to englishlanguage.org.nz. That's englishlanguage.org.nz. Click Our Centres and contact the centre closest to you. And to fluent English speakers, ESOL Home Tutoring has volunteer positions for friendly folk who want to give some of their time to helping a new Kiwi settle in. If you want to help, check out englishlanguage.org.nz/volunteer.
4: Punjabi meri jaan wargi, Punjabi meri pehchan wargi. Punjabi buzurg di dua wargi, Punjabi nire khuda wargi. Punjabi nanak di rabab wargi, Punjabi kore jawab wargi. Punjabi chamak de aftab wargi, Punjabi naina de neer wargi. Punjabi sajna de na wargi, te Punjabi bor di cha wargi. ਭੁੱਲ ਕੇ ਵੀ ਨਾ ਇਸਨੂੰ ਭੁਲਾਉਣਾ ਕਿਉਂਕਿ ਸਾਡੀ ਪੰਜਾਬੀ ਹੈ ਮਾਂ ਵਰਗੀ। ਸੁਣਦੇ ਰਹਿਣਾ ਪ੍ਰੋਗਰਾਮ ਨੱਚਦਾ ਪੰਜਾਬ ਹਰ ਮੰਗਲਵਾਰ ਦੀ ਸ਼ਾਮ 3:15 ਤੋਂ ਲੈ ਕੇ 4:45 ਤੱਕ। ਬਣੇ ਰਹੋ ਨੱਚਦਾ ਪੰਜਾਬ ਦੀ ਟੀਮ ਅਮਰੀਕ ਜੀ ਤੇ ਰੀਨਾ ਸਿੰਘ ਦੇ ਨਾਲ। ਧੰਨਵਾਦ ਜੀ। ਨੱਚਦਾ ਪੰਜਾਬ 104.6 ਪਲੈਨਟ ਐਫਐਮ ਤੇ ਆਨਲਾਈਨ ਸੁਣਨ ਲਈ www.planetaudio.org.nz/nachdapanjab।
5: हाम्रो चौतारी यो हो अकल्यान्डको रेडियोमा गुन्जिने नेपालीहरूको एकमात्र डुकडुकी।
6: यसमा समावेश हुनेछन् नेपाली गीत संगीत, समसामयिक कुराकानी तथा संक्षिप्त नेपाली समाचार।
7: सुन्न नभुल्नु होला प्रत्येक शुक्रबार साँझ 6:50 प्लानेट एफएम 104.6 अथवा इन्टरनेटमा planetaudio.org.nz/hamrochautari।
8: Hamro Chautari returns next Friday at 10 to 7 with news, current events and interviews